कवन गुण प्राण पद मिलो मेरी माई। रहाओ रूप हीन बुद्ध बलहीनी, मोए परदेसन दूर ते आई। नाहिन दर्बन जो बन माती, मोए नाद की करो समाई। खोजत खोजत पई बैरागन, प्राप दर्शन कहो फिर तसाई। दीन दयाल कृपाल प्रभ नानक, सा संग मेरी जल बुझाई। गौड़ी महला पंजवा, प्रभ मिलबे को प्रीत मन लागी। पाए लगो मुझे करो बेनती, को संत मिले बड़ भागी। रखाओ मन अर्पो तन राखो आगे, मन की मत मुझे सगल त्यागी। जो प्रभ की हर कथा सुनावे, अन दिन फिरो पिछे वैरागी। पूर्व कर्म अंकुर जा प्रगटे, भेट्यो पुरख रसक बैरागी। मिट्यो अंधेर मिलत हर नानक, जन्म जन्म की सोई जागी। गौड़ी महला पंजवा, निगसरे पंखी सिमर हर पांख। मिल साधु शरण गौ पूर्ण, राम रतन हीरे संग राख। रखाओ प्राम की कोई जिना रज पंकज, आदि तीखेण मोह की बात। काटन हार जत गुरु गोबिंद, चरण कमल ताके करो निवास। हर कृपा गोविंद प्राप्रीतम, दीना नाथ सुनो अरदास। कर गए लियो नानक के स्वामी, जियो पिंड सब तुम रीरास। गौड़ी महला पंजवा, हर पेखन को सिमरत मन मेरा। आस प्यासी चितवो दिन रहनी, आए कोई संत मिला वे नेरा। रहाओ सेवा करो दा दासन की, अनक पांत जे करो निहोरा। तुला तार तोले सो सगले, बिन घर दर्श सबो ही तोरा। संत प्रसाद गाये गुण सागर, जन्म जन्म को जात बहोरा। आंध सू पेड़ हर नानक, जन्म कृतार्थ सबल सवेरा। राग गौड़ी पूर्वी महला पंजवा, एक ओ अंकार सदगुर प्रसाद। किन बद मिले गुसाई मेरे राम राय, कोई ऐसा संत सह सुखदाता। मुझे मार्ग दे बताई। रखाओ अंतर अलख न जाई, लखिया तिज पड़दा हो मैं पाई। माया मुझे सब जग सोया, जो परम कहो क्यों जाई। एकता संगत एक गृह बसते, मिल बात न करते पाई। एक बदन बज दुहेले, हो बसते गोचर ठाई। जिसका गृह दिन दिया ताला, कुंजी गुर सो पाई। आन को पाप करे नहीं पावे, बिन सतगुर शरण आई। जिनके बंधन काटे सतगुर, तिन साध संगत लिवलाई। पंज ना मिल मंगल गाया, हर नानक भेद ना पाई। मेरे राम राय इन बिद मिले गुसाई, सहज पया प्रमुखिन में नाठा। मिले ज्योति जो समाई, रहाओ दूजा गौड़ी महला पंजवा। ऐसो परचो पायो, करी कृपा दयाल बीठले। सतगुरु मुझे बतायो, रहाओ जात का देखो तत ता तुम ही। मुझे यो विश्वास हो आयो, कह पे करो अरदास बेनती। जो सुन तो है रग रायो, लेव सहसा बंधन गुर तोरे। ता सदा सहस हो पायो, होना सा सोई फुन होसी। खुद कहाँ दिखायो, खंड ब्रह्मांड का एक कोठाना। गुर पर्दा खोल दिखायो, नौ निध नाम दान इकठाई। तो बार कैठे जायो, एक एक कनक अनक पांसा जी। बहु प्रकार जायो, कहो नानक परम गुर खोई है। इव तत्ते तत मिलायो, गौड़ी महला पंजवा। औध कटे दिन सरणारे, मान गुरमिल का सवारे। रखाओ करो बेनंती सुन मेरे मीता, संत पहल की बेला। ईहा खाड़ चलो हर लाहा, आगे बसन सुहेला। यो संसार विकार से समय, तरयो ब्रह्म ज्ञानी। जिसे जगाए पी आए हारस, अकथ कथा तन जानी। जाको आए सोई विहाजो, हर गुरते मने बसेरा। निज कर मैल पौसु सहजे, बौर न होए गो फेरा। अंतर जामी पुरख बेधाते, तरदा मन की पूरे। नानक दास यही सुख मांगे, मोको कर संतन की तूरे। गौड़ी महला पंजवा, राख पिता प्रा मेरे। मुझे निर्गुण सब गुण तेरे। रहाओ पांच बिखादी एक गरीबा, रखो रखन हारे। खेद करे अर बहु संतावे, आयो शरण तुहारे। कर कर हारो अनक बो पाती, छोड़े कतहु नाही। एक बासुनता की ओटा, सा संग मन जाही। कर कृपा संत मिले मुए, तिनते तीर ज पाया। संती मन दियो मुए निरपो, गुर का शब्द कमाया। जीत ले ओए महा बिखादी, सह सोहेली बाणी। कहो नानक मन पया प्रगासा, पाया पद निर्वाणी। गौड़ी महला पंजवा, ओ अबना सीर आया। निरपो संग तुम्हारे बसते, यो डरन कहां ते आया। रखाओ एक मैल तू होए अफारो, एक मैल ने मानो। एक मैल तू आपे आपे, एक मैल गरीब बानो। एक मैल तू पंडित भगता, एक मैल खल होता। एक मैल तू सब कुछ ग्राहज,
ایک ملک شو نہ لیتا، تاڑ کی پتری کہاں کرے بپری، کھلامن خا رو جانے، جیسا پیک کراوے باریگر او تیسو ہی سا جانے، انگ کوٹری بہت پت کریا، آپ ہوا رخوارا، جیسے محل رکھے تیسے رہنا، کیا او کرے بچارا، جن گسکیا سوئی جانے، جن اے سب ساجی، کہو نانک اپرم پرسوامی، قیمت اپنے کاجی، گوڑی محلہ پنواں، چھوڑ چھوڑ رے بکھیا کے رسوا، ارج رہو رے باور گاور، جو کرکھے خرے آئو پسوا رگاؤ، جو جانے تو اپنے کاج، تو سنگ نہ چالے تیرے تسوا، نانگو آئو نانگ سداسی، پھر پھرو ارکال گرسوا، پیک پیک رے کسم کی لیلا، راج مات تن ہوں لو ہسوا، شیت ڈور دن سارا نی، جی کو کاج نہ کینو کشوا، کرت کرت اے ہی بردھانو، ہار اتے تنخی نسوا، جو مویو ان مہنی بالا، اس تے کٹے نہیں رج چسوا، جگ ایسا موئے گرے دکھایو، تو سرن پریو تے گربسوا، مار پر کو سنت بتایو، درڑی نانک داس، بھگت گھر جسوا، گوڑی محلہ پنجواں، تجھ بن کمن ہمارا، میرے پریتم پران ادھارا رگاؤ، انتر کی بید تم ہی جانی، تم ہی سجن سہیلے، ترسو کا میں تو تے پائے، میرے ٹھاکر اگے اتولے، برن نہ ساکو تم رے رنگا، گن ندان سکھ داتے، آمے گوتر پرب اوناسی، پورے گرتے جاتے، پرام کو کاڑ کیے نے کیول، جبتے ہو میں ماری، جن مرن کو چوکو سیسا، سا سنگ درساری، چرن پکھار کرو گرسیوا، بار جو لکھبریا، جے پرساد او پوجل تریا، جن نانک پریسنگ مریا، گوڑی محلہ پنواں، تجھ بن کمری جاوے تو ہی، تیرو روپ سگل دیکھ موہی رگاؤ، سرگ پیال مرت پو منڈل، سرب سمانو ایک اوہی، سیس کرت سگل کر جورے، سرمیا ٹھاکر تیری دوہی، پاتت پاون ٹھاکر نام تمرا، سگدائی نرمل سیت لوہی، گیان تیان نانک وڈے آئی، سنت ریسیوں گال گلوہی، گوڑی محلہ پنوان، ملو پیارے جیا، پرکیا تمہارا تھیا رگاؤ، انگ جون بو جونی پرمیا، بور بور دکھ پایا، تمری کرپا تے مان خدے پائی ہے، دیو درس گھر آیا، سوئی ہوا جس پانا، اور نہ کن ہی کیتا، تمرے پانے پرم ہویا، جاگتنا ہی سوتا، بنو سنو تم پران پر پیارے، کرپا ند دیالا، راکھ لے ہو پتا پر میرے، اناتھے کر پرد پالا، جسنو تمہیں دکھائیو درسن، سا سنگت کے پاچھے، کر کرپا تور دیو سنتن کی،